तपाईँ सुन्दै हुनुहुन्छ नेपाली भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ सुशान्त केसीको सारङ्गी. सुशान्त केसी नेपाली आधुनिक पप सङ्गीतको एकदमै लोकप्रिय सिङ्गर सङ राइटर हुन् होइन. उनले गीत आफै लेख्छन् पनि, आफै कम्पोज पनि गर्छन् अनि आत्मीय आवाजमा गाउने, यही चाहिँ उनको पहिचान पनि हो. गीतहरू प्राय व्यक्तिगत अनुभव, प्रेम, सम्झना र जीवनका उतार चढावबाट प्रेरित हुन्छन्. मिनिमलिस्ट अर्केस्टिक धुन होइन, तर सरल अनि मन छुने लिरिक्सहरू र सफ्ट इमोसनल डेलिभरी सबैले चाहिँ उनको सङ्गीतलाई युवाहरू बिच एकदमै लोकप्रिय बनाएको छ. आमा, बेइमानी, गुलाबी, साथी, तिम्रो मेरो कुरा, हावाले, बार्दली जस्ता गीतहरूले चाहिँ उनलाई नेपाल र विदेशमा बसेका नेपाली समुदायमा एकदमै स्थापित कलाकारको रूपमा स्थापित गरेको छ. पनि सङ्गीतमा म चाहिँ एकदमै सिन्सियरिटी र सिम्प्लिसिटी पाउँछु के सुशान्त केसीको, त्यो चाहिँ उनको ट्रेडमार्क हो जस्तो पनि लाग्छ मलाई. अस्ति स्वस्तिमा खड्काको एउटा इन्टरभ्यू हेरिरहेको थिएँ, यो बार्दली सुट गर्ने बेलामा चाहिँ त्यो प्र्याक्टिस गरेको होइन, डान्स प्र्याक्टिस गरेको रिहर्सलको चाहिँ भिडियो थियो. अनि उसले एकदमै एप्रिसिएट गरेको, मलाई एकदम मन पऱ्यो कि सुशान्त चाहिँ एकदमै स्पन्टेनियस. अनि डान्समा पनि अरू मेल एक्टर्सहरूसँग गर्दाखेरि चाहिँ फिमेललाई अलिक बढी डान्सिङ स्टेप्स दिने, तर मेल एक्टरले चाहिँ त्यति धेरै डान्सिङ स्टेप्स नलिने भनेर मेन्सन गरेको थियो उसले. अनि त्यसमा चाहिँ सुशान्त केसी चाहिँ एकदमै राम्रो नाच्ने रहेछ, स्वस्तिमा भन्दा पनि एकदमै छिटो छिटो स्टेप्सहरू टिप्ने भनेर उसले मेन्सन गरेको थियो कि. अनि मलाई कस्तो भर्सटाइल सिङ्गर होइन, एकदम मान्छे पनि एज अ पर्सन एकदमै भर्सटाइल रहेछन् सुशान्त केसी भन्ने चाहिँ लागेको थियो. ओके, अब सुशान्त केसीको बारे यति इन्फर्मेसन सुन्दै अब वाट्स अन क्यानबेरा सेगमेन्टतर्फ लागौँ. अब हेरौँ 18-24 सेप्टेम्बरसम्म क्यानबेरामा के के रमाइला कार्यक्रमहरू हुँदैछन् त. सबभन्दा पहिले फ्लोरियाड 2026 अब एकदम सुरु भइसकेको छ होइन. कमनवेल्थ पार्क रङ्गीन फुल, लाइभ सङ्गीत, फुड स्टल र परिवार मैत्री गतिविधिले झनै जीवन्त बनेको छ. सेप्टेम्बरको हल्का घाममा घुम्नको लागि एकदमै उपयुक्त छ. अब कला संस्कृति प्रेमीहरूको लागि नेसनल ग्यालेरी अफ अस्ट्रेलियामा कन्टेम्पोररी वर्ल्ड्स इन्डोनेसिया प्रदर्शनी निरन्तर चलिरहेको छ. मैले लास्ट विक पनि तपाईँहरूलाई अपडेट दिएको थिएँ. आधुनिक कला कथाहरू र दक्षिण पूर्वी एसियाली अभिव्यक्तिहरू हेर्न चाहनेहरूको लागि चाहिँ एकदमै उत्कृष्ट अवसर यो हो. त्यसै गरी क्यानबेरा थिएटर सेन्टरमा यो हप्ता द इम्पोर्टेन्स अफ बिङ अर्नेस्टको प्रस्तुति चाहिँ जारी छ. हल्का हास्य, क्लासिक कथा र उत्कृष्ट अभिनय साथीभाइ र परिवारसँग चाहिँ एकदमै तपाईँले हेर्न मिल्ने खालको सो छ. त्यसै गरी सङ्गीत प्रेमीहरूको लागि एएनयु स्कुल अफ म्युजिकमा सेप्टेम्बरको स्प्रिङ कन्सर्ट सिरिज चाहिँ सुरु भएको छ. विद्यार्थी तथा स्थानीय कलाकारहरूको लाइभ प्रदर्शनले सहरमा बसन्तको माहौल थपिएको छ. साथसाथै खानपिन मन पराउनेहरूको लागि ब्राडन, किङस्टन र सिभिक वरिपरिका क्याफेहरूमा चाहिँ स्प्रिङ मेन्यु स्पेसल चलिरहेको छ है साथीहरू. नयाँ सिजनल ब्रन्च, अब हल्का डिनर अनि त्यसपछि अब अलिअलि यसो पेय पदार्थ पनि खाउँ न त चाखौँ न त भन्नेहरूको लागि चाहिँ एकदमै राम्रो मौका छ. अब अन्त्यमा ओल्ड बस डिपो मार्केटमा चाहिँ 21 सेप्टेम्बर आइतबार ह्यान्डमेड एन्ड क्राफ्टी हुँदैछ. स्थानीय कलाकार, हस्तकला, सजावट, कपडा सबै एकै ठाउँमा छ. नेपाली समुदायका धेरै परिवारहरू पनि त्यहाँ घुम्न जाने गर्छन् रे. त्यसैले चाहिँ भेटघाटको राम्रो अवसर छ है. कसैलाई तपाईँले ल जाऊँ न त भेटौँ भन्ने छौ भने चाहिँ जानुहोला. अब त्यसै गरी मैले एउटा अर्को थप इन्फर्मेसन पनि दिन चाहेँ. 2 हप्ता अगाडि चाहिँ मल्टिकल्चरल पोएट्री भनेर चाहिँ सुरु भएको थियो होइन, अनि त्यो चाहिँ गर्नुभएको थियो भनौँ न. यो चाहिँ 3-3 महिना जस्तोमा स्मिथ्स अल्टरनेटिभमा चाहिँ गर्नुहुन्छ. मैले पनि त्यहाँ एउटा कविता वाचन गरेको थिएँ र नेपालको यो बाढी पहिरोमा चाहिँ सहयोग गर्नुहोस् भनेर एउटा अपिल पनि गरेको थिएँ. त्यो एकदम इन्ट्रेस्टिङ इभेन्ट छ. यदि तपाईँहरू पनि कविता लेख्नुहुन्छ अथवा गीतहरू गाउनुहुन्छ, कविता वाचन गर्नुहुन्छ भने चाहिँ पक्कै पनि जानुहोला. मल्टिकल्चरल पोएट्री तपाईँले सुन्न पाउनुहुनेछ. यो एकदमै नै इन्ट्रेस्टिङ इभेन्ट छ है. मलाई चाहिँ एकदमै मन परेको थियो. 18-24 सेप्टेम्बरसम्म क्यानबेरामा हुने प्रमुख कार्यक्रमहरू यी थिए. न्यानो बस्नुहोस्, सुरक्षित बस्नुहोस् र सहरको बसन्तको सुरुवातलाई रमाइलो बनाउनुहोस्. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, 2XXFM 98.3 पिपल पावर्ड रेडियो. अबको पालो छ अर्को गीत. अब सुनाऊ सुशान्त केसीकै बार्दली. इन्जोय दिस सङ.

तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा। आजको कार्यक्रममा हामी इन्टरभ्यू भन्दा पनि कल्चरल सेगमेन्टमा कुरा गर्दैछौँ। यो हप्ता रहेको तिज एकदमै स्पेसल फेस्टिभल फर नेपाली वुमन, होइन? ब्याक होम दिदीबहिनीहरूले चाहिँ भेला भएर नाचगान गर्ने, हाँसो ठट्टा, रातो पहिरन लाएर सबै मिलेर तिज मनाइन्छ है। अब मेरो त सोसियल मिडिया एकदमै रातै भएको छ भने यसो हेऱ्यो सबैतिर तिजको चाहिँ भिडियोजहरू, होइन, रिल्स आएको छ, फोटो आएको छ। ओ माई गड, कस्तो रमाइलो। एन्ड इभन हियर इन क्यानबेरा है, तिजले हामीलाई घरको वार्मथ दिएको छ, परिवारको याद र हाम्रो आइडेन्टिटी सम्झाइदिएको छ। सो लेट्स एक्सप्लोर तिज फ्रम डिफरेन्ट पर्सपेक्टिभ्स, अब ट्रेडिसनल, मोडर्न, डायस्पोरा अनि इभन क्रिटिकल भ्युज, होइन? अब अहिले एकदमै धेरै छ नि त, सबै खालको पर्सपेक्टिभ त हामीले एक्सेप्ट पनि गर्नुपर्छ जस्तो लाग्छ, होइन? अब परम्परागत धार्मिक दृष्टिकोण चाहिँ के छ त भन्दाखेरि, तिजलाई चाहिँ धेरै महिलाहरूले चाहिँ शिव पार्वतीको मिलन, भक्तिभाव, व्रत बस्ने र आत्म अनुशासनको प्रतीकको रूपमा हेर्छन्। त्यसै गरी व्रत बस्नु, रातो पहिरन लगाउनु अनि भजन गर्ने, पूजा गर्ने, यी सबैले आध्यात्मिक शान्ति र मनोकामना पूरा होस् भन्ने विश्वास चाहिँ बोकेको हुन्छ, होइन? अब अर्को पर्सपेक्टिभ हेर्ने हो भने चाहिँ महिलाहरूको एकता र दिदी बहिनी बिच हुन्छ नि एउटा मिलनको चाहिँ एउटा दृष्टिकोण भनौँ न, एउटा कमिङ टुगेदर भने जस्तो पनि होला कि, जस्तो भनौँ न तिज चाहिँ अब धेरैको लागि दिदी बहिनी भेला हुने, होइन, मन हल्का पार्ने, गफ गाफ गर्ने, नाचगान गर्ने, हाँसो ठट्टा गर्ने दिन पनि हो। अनि विदेशमा बस्ने नेपाली महिलाहरूको लागि चाहिँ तिजले घरको सम्झना, परिवारको माया, होइन, र सांस्कृतिक जडलाई चाहिँ झनै बलियो बनाइदिन्छ जस्तो लाग्छ। अब यस्तो दृष्टिकोणमा चाहिँ तिज धार्मिक भन्दा पनि सम्बन्ध र समुदायको उत्सव पनि मान्न सकिन्छ है। अनि अब आधुनिक नारी सशक्तिकरणको दृष्टिकोणले हेर्ने हो भने चाहिँ आजकल धेरै महिलाहरूले चाहिँ तिजलाई सेल्फ एक्सप्रेसन, होइन, एउटा त्यो भयो, अनि अर्को चाहिँ सेल्फ केयर अनि वुमन एम्पावरमेन्टको रूपमा पनि मनाउँछन् है। अब नाचगान गर्ने, खुला अभिव्यक्ति अनि आफ्नो पहिचान देखाउने अवसर, यी सबैलाई चाहिँ तिजलाई आधुनिक अर्थ पनि दिएको छ के। कसैले व्रत बस्छन्, कसैले बस्दैनन्, तर दुवैलाई चाहिँ सम्मान गरिन्छ। अब अलिकति आलोचनात्मक अनि समीक्षात्मक दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ केही महिलाहरूले तिजलाई अब अलिकति पेट्रियार्की परम्पराको अवशेष भनेर पनि हेर्ने गरेका छन्। अब व्रत बस्ने परम्परा, विवाह केन्द्रित कथाहरू र महिलामाथि राखिने अपेक्षाहरूको आलोचना पनि हुने गरेको चाहिँ छ, नहुने चाहिँ होइन है। तर धेरैले भन्छन् परम्परा बदलिन्छ, अर्थ बदलिन्छ र तिजलाई आफ्नै तरिकाले स्वतन्त्र रूपमा पनि मनाउने चलन चाहिँ बढ्दै गएको छ। अब त्यसै गरी प्रवासमा बस्ने नेपालीहरूको दृष्टिकोणबाट चाहिँ क्यानबेरा, सिडनी, मेलबर्न, होइन, अमेरिका, युरोप, जहाँ जहाँ नेपाली बस्छन् तिजले उनीहरूलाई चाहिँ एकै ठाउँमा ल्याउने एउटा पुलको काम पनि गरेको हो कि। अब सांस्कृतिक पहिरन, होइन, अनि नाचगान, सामूहिक दर खाने, कम्युनिटी हलमा कार्यक्रम गर्ने, यी सबैले तिजलाई एउटा आइडेन्टिटी सेलिब्रेसन चाहिँ बनाइदिन्छ। अनि विदेशमा तिज मनाउनु भनेको चाहिँ हामी को हौँ भन्ने कुरा फेरि सम्झनु पनि हो क्या। यति भन्दै अब तिजलाई कसरी हेर्ने, धार्मिक, सांस्कृतिक, आधुनिक वा आलोचनात्मक सबै दृष्टिकोणहरू चाहिँ मान्य छन्। अन्तत तिज हाम्रो कथा हो, हाम्रो पहिचान हो र हाम्रो समुदायलाई जोड्ने एउटा सुन्दर अवसर पनि हो, किनकि यो एउटा हाम्रो कल्चरल फेस्टिभल पनि हो, होइन, सांस्कृतिक फेस्टिभल पनि हो। यति भन्दै तपाईँ अहिले सुन्दै हुनुहुन्छ 2XXFM 98.3 कार्यक्रम ने प्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट मात्रै नेपाली समुदायको लागि म प्रतिष्ठा। अब सुन्नुहोस् हाम्रो अर्को सुन्दर गीत, तिजको कुरा गर्दै इन्दिरा जोशीको आवाजमा बेहुली। इन्जोय दिस सङ्ग।

तपाईँ सुन्दै हुनुहुन्छ TWXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा। अब कार्यक्रमलाई अगाडि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा। नेपालमा आएको विनाशकारी बाढीपछि 1500 लगभग मानिसको मृत्यु पुष्टि भएको छ, 5000 बढी बेपत्ता अझै छन्। होइन, उद्धार टोलीहरूले अब ड्रोन प्रयोग गरेर दुर्गम क्षेत्रमा राहत पुर्याउने प्रयास गरिरहेका छन्। देशभर शोक दिवस मनाइएको छ, जहाँ बौद्ध भिक्षुहरूले बाढी पीडितहरूका आत्माको शान्तिको लागि प्रार्थना गरेका छन्। अब सरकारी मूल्याङ्कन अनुसार चाहिँ कृषि र पशुपालनमा पनि एकदमै ठूलो क्षति भएको छ। लगभग 1670 हेक्टर धनबाली चाहिँ नष्ट भएको छ भने झन्डै 6000 टन चामल उत्पादन बाढीले बगाएको छ। पशुपालनमा पनि 1.11 अर्ब रुपियाँ बराबरको क्षति भएको जानकारी दिएको छ सरकारले। त्यसै गरी अब भारतबाट विद्युतीय आपूर्ति चाहिँ सुरु भएको छ। बाढीले धेरै जल विद्युत आयोजना नष्ट गरेपछि नेपालमा विद्युतीय अभाव बढेको छ। भारतले 13 सेप्टेम्बरदेखि चाहिँ 31 डिसेम्बरसम्म नेपाललाई 650 मेगावाट विद्युतीय निर्यात गर्न स्वीकृति दिएको छ। यसले तत्कालीन ऊर्जा सङ्कट चाहिँ कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। होइन, अब अहिलेसम्म बाढीकै कुरा गर्दाखेरि हजारौँ मानिस बेपत्ता भएको, अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि सक्रिय छन्। अस्ट्रेलियाबाट समेत परिवारजन नेपाल पुगेका छन् बेपत्ता आफन्तको खोजीमा। अब त्यसै गरी रसुवा, नुवाकोट र धादिङमा चाहिँ लगभग 3600 भन्दा बढी बाढी पीडित अहिले होल्डिङ सेन्टर्सहरू, अहिले 37 होल्डिङ सेन्टर्समा चाहिँ उहाँहरू बसिराख्नु भएको छ। ठुलो रोग फैलावट नदेखिएको भए पनि रुघाखोकी भाइरल फिभर चाहिँ एकदमै बढेको रिपोर्टहरूमा आइराखेको छ। है, अब त्यसै गरी बाढीले चाहिँ अवरुद्ध बनाएको पृथ्वी हाइवेको कृष्णवीर सेक्सन सेप्टेम्बर 16 पूर्ण रूपमा चाहिँ खोल्ने तयारी भइरहेको छ। यसले काठमाडौँ पोखरा यातायात चाहिँ सजिलो बनाउने अपेक्षा गरिएको छ। अब आजलाई नेपालको अपडेट चाहिँ यति नै। यी थिए नेपालका पछिल्ला प्रमुख समाचार अपडेटहरू। नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस् TWXFM 98.3 मा। म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइ नै रहनेछु। आज नेप्लिज भोइस अफ क्यानबेरा यतिमै सक्न यहाँहरूको अनुमति पनि चाहन्छु। नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यदि तपाईँ विदेशमा बस्ने नेपालीको रूपमा कुनै कथा बोक्नुहुन्छ, सङ्घर्ष वा सम्झना छन्, अथवा चाहिँ एकदमै गुड स्टोरी सेयर गर्न चाहनुहुन्छ भने नेप्लिज भोइस अफ क्यानबेरा तपाईँको आवाज सुन्न चाहन्छ। हामीलाई TWXFM यहाँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हाम्रो वेबसाइटमा कन्ट्याक्ट एड्रेसहरू छन् नै। आफ्नो विचार, भोइस नोट वा अनुभव त हामीलाई पठाउनुहोस्। तपाईँको कथा आगामी कार्यक्रममा समावेश हुनेछ। यति भन्दै आज तपाईँसँग बिदा लिने समय भयो। अर्को हप्ता यही दिन यही समय फेरि भेट्ने नै छु 98.3 TWXFM मा, बिहिबार साँझ 8 बजे।